0: ਮੈਂ ਵੇਂਦਾ ਮੇਰੀ ਅੱਖ ਵਾਂਦੀ, ਮੈਂ ਵਾਂਦਾ ਮੇਰੀ ਅੱਖ ਵਾਂਦੀ, ਮੇਕੋ ਵਾਂਦੀ ਅੱਖ ਟਕਾਉਣੀ ਏ। ਮੈਂ ਮਾਂਦਾ ਮੇਰੀ ਦਿਲ ਮਾਂਦੀ, ਮੇਕੋ ਮਾਂਦੀ ਦਿਲ ਵੰਦਵਾਉਣੀ ਏ। ਮੈਂ ਆਸ਼ਿਕ ਮੇਰਾ ਮਨ ਆਸ਼ਿਕ, ਮੇਰੀ ਫਿਤਰਤ ਇਸ਼ਕ ਕਮਾਉਣੀ ਏ। ਉਸਤਾਦ ਬੁਖਾਰੀ ਹਰ ਸੂਰਤ ਮੇਕੂ ਸੂਹ ਦੀ ਗੱਲ ਸੁਣਾਉਣੀ ਏ। ਅਸਲਾਮ ਅਲੈਕੁਮ मुझा प्यारा सामिन, मुझा प्यारा बुधंदड़। सिंध की सुहणी धरती जी सुगंध लोक डाह मोहब्बतन ए मिठन लफ्जन सा भरपूर प्रोग्राम सुगड़ कचहरी में अवा सबने के दिल के गहराइन सा भलिकार। अज वरी असी गड थे आयूं एक अड़ी कचहरी जिते लफ्जन की खुशबू है, शायरी जो सुरूर है, लोक डाहप जा मोती है, पहंजी सिंधी सकाफत जो रंग भी शामिल है। सुगड़ कचहरी सिंध की उन रिवायत जो हिस्सो है जिते शायर सुगड़ इलम वारा मानू गजी शायरी डोर गुजारतू सोहणियों गालू वंडींदा आहिन। त अचो त मोहब्बत जी इन महफिल के शुरू करूँ, दिलन जा दर खोलूँ, सिंध की मिठड़ी बोली की सूह में लुत्फ़ अंदोज थूँ। सामिन अवां बुधो पिया जी एफ एम नेटवर्क के लाइव स्टूडियोज में ये प्रोग्राम गडियल हली रो है। मावा जो पैं मेज़बान सलीम अहमद सरगणी सामिन मूसा गड असाज सकरण जा असाज सिंध जा मनल एवॉर्ड याफ्ता सुगड़ जैमें असा गड हैं सुगड़ फकीर गुलबेग जमाली साहब, सुगड़ फकीर मोहम्मद कासिम डहरी साहब, सुगड़ फकीर मोहम्मद इदरीस जमाली साहब, सुगड़ फकीर कुर्बान अली जलबानी साहब, सुगड़ फकीर गुलाम मोहम्मद संजरानी साहब, अलगोज़े नवाज अब्दुल मजीद चांडियो साहब। जी हाँ समय ये असा सुगड़ जैसा गड मौजूद हैं। सामिन असांजो अवांजो साथ रहंदो पूरे पंजे वगे ताईं। जीअं सामिन मां खे असांजे सिंध जा जेके भलोड़ सुगड़ आहिनि उन्हनि जा नाला ॿुधाया आहिनि ऐं वधीक देरि नथा कयूं, पंहिंजे प्रोग्राम जो आगाज़ कयूं था, हलूं था पंहिंजे सुगड़नि तरफ़ ऐं उन्हनि सां ॻाल्हियूं कयूं था ऐं उन्हनि खां हाल अहिवाल वठूं था। अस्सलामु अलैकुम सामिन, हाणे असां हलूं था, असांजो सुगड़ आहे पंहिंजो कुर्बान अली जलबानी साहब। जी साईं अस्सलाम वालेकुम। जी हा सामिन शायदि कोई माइक में इशू आहे, को मसलो कोन्हे, ॾिसूं था पिया। असांजा जेके सुगड़ असां सां गॾु ॿिया मौजूदु आहिनि असां उन्हनि तरफ़ हलूं था ऐं पंहिंजे प्रोग्राम जो आगाज़ कयूं था। सामिन असांजो भलोड़ सुगड़ गुलबेग जमाली साहिब तरफ़ असां हलूं था ऐं असां अवां सां वधीक हाल अहिवाल कयूं था। अस्सलाम वालेकुम साईं।
1: वालेकुम सलाम बाबा साईं, छा हाल
0: साईं? दुआऊं अलाह जय शर्मा, ॿुधायो कीअं आहियो, ठीकु आहियो, तबियत सही आहे?
1: द्वारम साहब अलाह जूं महिरबानियूं आहिनि, असांजे ॿुधंदड़नि जूं महिरबानियूं आहिनि जो असांखे उहे ॿुधनि था, तमामु महिरबानी।
0: जीअं सामिन असांजो सुगड़ फ़क़ीर गुलबेग जमाली साहिब, साईं अवां असांखे ख़ुदा जे ॾिने मां छा ॿुधाईंदा?
1: हींअर त हाल फ़िलहाल अव्हांखे आजियां जो हिकु बैत ॿुधाईंदुसि, उन सां गॾोगॾु पोइ वरी असांजी सुगड़नि जी कचहरी गुजारत जी बलंदी। आजियां में फ़क़ीर साईं चए थो त ओता क वञ उन ई अचे जेके अदा चवनि ई अच, त मोहबत वारी महफ़िल में तूं साबित चइजां सच, त मिलंदो ईमान मलूक चवे गरो तारा गच, बुहारी ॾे तूं बि आई खे रंग प्रिया में रच, त अचई महल अबासी चवे तूं पतंग वांगुरु पच, वखर कॾहिं न विहाइजां कूड़ किनू कच, पोइ पुछड़ी संगत खां बच, मता वरी पोइ पिछेमान थी। पर ओता क वञ उन ई अचे जेके आकिल चवन ईंदो कर, डोर गुजार त ॾाहप वारी तू ॾिठ पिरोली ॾींदो कर, त मणे मिसरियूं मलूक चवे तू वटन खणी वेंदो कर, विराए जॾहिं संगत खे इहा नेकी बि पाण सां नींदो कर, पोइ थधो घड़ो थींदो कर, त ओतीन तोखे अदब सां। पर फकीर चए थो अंगण न वञो नहीं अजे जेको सिक मजान यार सडे मानी खाराए मेहमान के पोया पल पल पियो पडे अचण वञण तन खां तू शौक मांडे यार छडे पो तन जे यार तडे लड़ी न वञ लुकमान चए
2: वाह वाह जमाली वाह
1: पर अंगण वञो नहीं जे जेको सिक मजा करे सड पैर भरे ते पुनल सा गिरह बखाए जे गड तोड़े पानी पियारे प्यार सा तब कुर्क जे कदे ने कड पोई सिर सा हड लुटाए छडिस लुकमान चए लुटाए छडिस
2: वाह वाह वाह उस्ताद वाह वाह
1: अन्या में फकीर साईं चए तो भले आए भला पिरी मिठा थी मेहमान तुझी आजिया कया इज्जत था तो के खट ते विहारिया खान सालन का सिक्को ही यो अंदर में यो अरमान मौला तो के आए मोकलियो महबूब करे मेहरबान समय सोना इन संसार में पर महबूबन में या तुझो मान अचण जी तो इनायत कई अजीब कई एहसान पिरी तू आए पैर भरे तुझे कदम कदम त्या कुर्बान इन गुलबेग के कीन हो गुमान जो ही अजीब ही दांगन ते
3: ही अजीब
1: दांगन ते मेहरबान
2: वाह उस्ताद वाह
0: वाह उस्ताद वाह वाह उस्ताद वाह जिया समय ही हुए उस्ताद सुगर फकीर गुलबेग जमाली साहब असा का मौत कर पासो जीण जो शौक जागियो आ असा का मौत कर पासो जीण जो शौक जागियो आ हसी सरकश निगाहों सा पीण जो शौक जागियो आ लगाए जान जी बाजी कबो दीदार दिलबर जो सलामी रोज सोने के देण जो शौक जागियो आ अजय जमीन असा सिंध जा भलोड़ सुगर असा सा मौजूद हैं असो प्रोग्राम आ जारी सारी हाँ लगासी असो भलोड़ सुगर है पेंो साई मोहम्मद इदरीस जमाली साहब अजय जमीन असो भलोड़ सुगर है अगे प्रोग्राम में साई जन जो हुआ तो साईं जन की तबियत ठीक न हुई कर गैराज रहा इन वक्त असा सा मौजूद हैं साई मोहम्मद इदरीस जमाली साहब असो भलोड़ सुगड़न में है सिंध के एवॉर्ड याफ्ता सुगड़न में है देर ना कर साई तरफ हूँ अस्सलाम वालेकुम साई
4: साई वालेकुम अस्सलाम
0: साई कड़ा हाल नवाजा
4: साई अल्हम्दुलिल्लाह अल्लाह से करम तहां बुधायो की आयो
0: दुआओं अल्लाह जा एहसान साई अवां असा के असन सामेन के छा बुधाइंदा अरे खुदा जे दिने मा
4: साई सब का पहला त असन जे तरफ सबनी बुधदणन सामेन के ईद मुबारक अस्सलाम वालेकुम या अली मदद हक मौजूद
0: वालेकुम अस्सलाम मौला अली मदद
4: उन का पोए त सब गालियों काफी गालियों इते असा कयूं जे के सामेन बुधियो तवा भी बुधियो पर अज जको असा जो प्रोग्राम आए तो कुछ हकीकत कुछ वहदानियत कुछ नसीहत त कुछ ए गालियों भी थी वन
0: बिस्मिल्लाह साईं
4: तो शायरी आए हमल फकीर लिगारी जी सराकी में शायरी आए हमल फकीर चवे तो ना मैं परणी ना मैं कुआरी ना मैं रनड़ रनी
0: वाह
4: वदानियत जो बेत आए सही तो ना मैं परणी ना मैं कुआरी ना मैं रनड़ रनी ना वत में हक बख्शाया ना के वर्दी वनी ना मैं जणी जणाई केंदी ना के हथ निपनी ना वत के नल यारी लातम ना वत के नल भनी हमल मैं हुन के तू पूछा इहा बात अपनी
0: वाह
4: रूह में डाहा कुआरा कुआरा कुआरी में डी हस्ती रूह कुदुस ते कालू बल्ला माने महाल अलस्ती आदम हवा अन्या न होए जमीन न में डी बस्ती मरणा जमणा अन्या न होया फलक न का ए पस्ती अंसर जाया मैं नहीं हूँ नफ्स जने दा मस्ती मिन रूही जी मौज मणे दा हम शेवा नूर परस्ती अकुल बजाज नू मुंह न जाना ना नाज हुसन दे खस्ती हाल हकीकत हमल लिठावत अस्त वजूदी अस्ती
0: वाह
3: वाह वाह
0: वाह सही
4: बात अजय रब पाक जी शान में बहत आए ए दिल देख अजायब रब दी क्या की तुस क्या करसी ए दिल देख अजायब रब दी क्या की तुस क्या करसी हे मुख्तार मुल्क दा मौला जो चाहे सो सरसी आपो आप अलीम असुल दा इल्म नसी ए दरसी जो कुछ जे दे बाप लिखया है आखिर उस पर डरसी के कु रंज रसायो नाही तुरत करो रब तरसी मानू जिन मलायक परिया तिफिल तोड़े सद बरसी मुर्ग मिरू ते जीत जनावर एक वारी हर मरसी कोई न रहसी रूए जमीन ते मौत कुली कु चरसी खाक से तेरल खाक वैसी पे बाकी खाक उदरसी रहसी रब गफूर हिकई जो लफ्ज लिमंदा पड़सी क्यामत तीसी नफसी नफसी बेद वागू हर फरसी मीर मोहम्मद कुर्सी उत्था सरस नब्या विच सरसी बख्शिश तीसी हर मोमिन ते कुल नाल फजल दे तरसी अमल देख लकाव हकानी जान जुसातन ठरस
0: वाह जमाली वाह वाह इतनी से जमाली वाह
4: दुरंगा दवा छोड़ दुई ती वहदत नाल विसाली नसीहत जबत
0: बिस्मिल्लाह
4: दुरंगा दवा छोड़ दुई ती वहदत नाल विसाली जात विन्याता जात सुजानी आली ला यजाली मस्जिद ते बैखाने ते हे विचू वाट निराली हमल हक सुजान बाजू कूड़ी कील बकाली خود ہی خدا نو مول نہ باندھے خود ہی خدا نو پلے خود ہی کئی خراب کیتے گئے تحت سرا دے تلے خود ہی جئی خطا نہ کائی مار خود ہی نو کھلے حمل حب حقانی ہووے چھوڑ خود ہی خود ملے خدا نو مول نہ باندھے خود ہی خدا نو کھاری خود ہی خدا نو دور کریں دے خود ہی خدا وساری خود ہی کتیاں خود نہ مل دے خود ہی کھلم خسارے حمل حق سنجانے سو جو خود تو خود ہی گزارے تسبیح اتے تے تکڑ گھڑے ری ولول من کے پھیری ہاں ہیر وی ایک رواج تھی ویو مانا جی ڈس وی تسبیح ہتھ میں مانا مہو سمجھن ہی وڈو کو بزرگ آ کو اچھی بوٹ پہرے پوے اچھی تسبیح اتے تے تکڑ گھڑے ری ولول من کے پھیری شوق تے کوئے شیخ تھی ون دت من آ پوے کو پھیری سر ڈتے سر حاصل توڑے سہ سگے تو سیری حمل حق حقیا وچ اندر تو گولی زیر زبیری پڑ پڑ مسلے پاپ کریں دے دے دے ڈر بنا پان پڑھی بھی تو گناہ بھی کریں تو وری بین کے تو ڈجاری پڑ پڑ مسلے پاپ کریں دے دے دے ڈر بنا آکھن سوکھا پالن اوکھا آکھیا درست دنا کہنی اتے رہنی رہنا ایہو کم کنا نفس شیطان تے کاوڑ تے دی کیہا ڈوہ ڈنا غرض تے کو غلطان کیتا چا غفل وچ گنا حمل جے حق حاصل کیتا کھٹیا پڑ تنا رام جپن دے ویلے روگی غریب پھرن دا گازی کلب کٹھوئی نال کفر دے منہ وچ نیک نمازی توکل چھوڑ تماکو لگو کیتے دست درازی حمل ہیلے حال نہ حاصل آپ تھی ویر برازی رات ڈیاں رب روٹی ڈیندے انجا نہیں تو رجدا سو رب تے کو یاد نہیں جو عیب تیرے کل کجدا حمل ہرس ہوائی پھٹا کر موت نگارا وجدا گھنا گھنا کر گئے گھنے پر گھنا کہیں نہ کیتا اج تائیں سے گھنو کے بھی کون کہو
0: ہاں سے بالکل
4: پرجے کہو تو کھنی ہوئے بھی کون ویا
0: کھنی کیر بھی کون ہوئی تو
4: گھنا گھنا کر گئے گھنے پر گھنا کہیں نہ کیتا جنا بھی گھنا کیتا تے ول نال انہا بھی نہ نیتا دنیا دولت چھوڑ تنا بھی موت پیالا پیتا آکھے حمل اکھے نال ڈٹھو سے کفن انہا دا سیتا تقدیر اگو تدبیر نہیں چلدی سس کری تقریرا تدبیر اتے تقدیر ہے غالب ویکھو وچ تفسیرا روز ازل دے لکھے کہنا میٹے پیر فقیراں حمل ہو ہوشیار بڑے تے چھوڑ کڑیا تدبیراں
0: واہ حمل واہ واہ
4: گئی وہی ول ہتھ نہ آسی گئی عمر نہ آندی ہک گزری بھی گزری ویندی رات دی ہاں پئی جاندی سارے راتیاں سکھ نل سمدے دے کر باہ سراندی حمل ہکری نے پورے سنچا کلے تے کاندی ساہ اتے وے ساہ نہیں کا کوڑے دم دی یاری باز وانگو پرواز وسی کر ہکری دے اڈاری اٹھئی پہر اجل کھڑا ہی متھوں تیغ الاری حمل ہر کو نصیحت دے دے تو کیوں موت وساری
0: واہ حمل واہ واہ
4: صحیح ہیں زمین سر صاحب ہے کا ہے ہی کل تہاں دی کیر اہے گئے کے دے تو آ بیٹھوں جائے جہاں دی ہر ایک گئے او ہیٹ زمین دے خاک گئی کل کھان دی لکھ کروڑے لڈ گئے کہ ولدی خبر نہ آن دی حمل ہکڑے چھوڑ وے دے ول آن دی وار بنہاں دی
0: واہ صحیح
4: ول آن دی وار
0: واہ واہ استاد واہ
5: واہ
0: صحیح حمل واہ واہ صحیح واہ جی ہاں سمن ہیو یا اسا جا بھلو سگڑ سندھ جا ایواڑے ہفتہ سگڑ محمد ادریس اجمالی صاحب مانو سب نہ سونا پکی سب نہ ہنج کے مانو منج اچے بو بہار جی اجی سمن اسا ہانے ہلندا سی اسا جو الگوز نواز عبد المجید چانڈے صاحب طرف جے کے اسا کے لوک دھن بدھائندا اجی سمن اسا جے سندھ میں مجھے خیال میں باقی کڑو وی بچو آ جے الگوز سے محبت رکھن تھا جے الگوز میں جان رکھن تھا بالکل ہی جی ایف ایم نیٹورک کے تسلسل سے ہی پروگرام سگڑ کچہری پیش کیا پہ وجے جن میں اساں ہن وقت اواں جی خدمت میں اواں جی سماعتن تے پیش کیوں تھا لوک دھن جن میں اساں کے بدھائن والا اساں جا الگوز نواز عبد المجید چانڈو صاحب جی سائیں بسم اللہ

0: ऐं दादू में नंढी उमिरि में शादी कराइण ते पुलिस जी कार्रवाई। घोट गिरफ़्तार। 12 सालनि जी कुंवार मरियम खे तहवील में वरितो वियो। पुलिस जो चवण आहे त घोट ऐं संदसि पीउ ख़िलाफ़ सिंध चाइल्ड मैरिज तहत FIR दाख़िल कई वई आहे। पुलिस घोट राजा पवार ऐं घोट जे पीउ नियाज़ अहमद खे गिरफ़्तार करे वरितो।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: शदीद गर्मीअ सबबि शहरनि खे गुज़ारिश कई वञे थी त सुबुह 11 वॻे खां शाम 4 वॻे ताईं ख़ासि एहतियाती तदबीरूं अख़्तियार कनि। गैर ज़रूरी तौर ते ॿाहिरि न वञो, हल्का कपड़ा पायो, मथो ढके रखो ऐं उन दौरान शदीद जिस्मानी कम खां पासो करियो। ॿारनि, बुज़ुर्गनि ऐं बीमार माण्हुनि जो ख़ासि ख़्यालु रखो। वधीक पाणी पीओ ऐं महफ़ूज़ रहो। ही अवामी आगाही पैगाम हुकूमत सिंध, PDMA, कमिश्नर कराची, के इलेक्ट्रिक ऐं सैलानी वेलफेयर ट्रस्ट जे तावन सां पेश कयो वियो।
3: انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائی ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو۔ جی ہاں، ہانے اما جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کا سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب، DHMS سندھ، RHMP پاکستان، جنرل فزیشن، ماہر امراض میدو ایں جگر جی گرمائش، گردے جی پتھری ایں سوج، پرانی کھنگ، زکام، دل جی تکلیف، ادھ متھے جو سور، اکھن جی خارش، جوڑن جو سور، بخار، بارن جو دیر سا ہلن، فالج، شوگر، دماغی کمزوری، خارش، ناسور، خونی بادی بواسیر، انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو آہے۔ ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب۔ ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں، بروز جمعہ 12 وگے تائیں۔ ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک، اسٹیشن روڈ، سکرن۔ ودھیک مشورے ایں رابطے جے لائے 0327-99-84-763۔
4: जो शहर पहजो घर सकरण आई सकरण जो आवाज
5: GFM 90.8।
6: क्योंकि मैं ग्रीन हूँ।